0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज मंगल है, रबीउ सानी की 23 और अक्टूबर की 6 तारीख। ये रेडियो पाकिस्तान है। शहरयार अहमद से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने मवेशियों की बरामदात में इजाफे के लिए खुसूसी फार्म्स के क़याम की मंजूरी दी है। पाकिस्तान ने सऊदी अरब की खुद मुख्तारी, इलाकाई सालमियत और सलामती के लिए अपनी मुकम्मल हिमायत का इजहार किया है। अक़्वामे मुत्तहिदा के सेक्रेटरी जनरल पाकिस्तान के 3 रोज़ा सरकारी दौरे पर इस्लामाबाद पहुंचे हैं। चेयरमैन सेनेट ने कहा है कि पाकिस्तान बांग्लादेश के साथ पार्लिमानी रवाबित मजीद मुस्तहकम बनाने का ख्वाहिशमंद है। गजा पर इसराइली ड्रोन हमले में एक और फलस्तीनी शहीद हो गया है। 19 साल से कम उम्र खवातीन खिलाड़ियों की सह अफ्रीकी T20 सीरीज में आज पाकिस्तान और बांग्लादेश फैसलाबाद में मद्दे मुकाबिल होंगे। और अब इन खबरों की तफसील। वज़ीर-ए-आज़म शहबाज शरीफ ने लाइव स्टॉक की मुल्की बरामदात बढ़ाने के लिए दरामद शुदा मवेशियों की अफजाइश के लिए खुसूसी फार्म कायम करने की मंजूरी दी है। वो अफजाइशी हैवानात के शोबे में असलाहत के हवाले से इस्लामाबाद में जायजा इजलास की सदारत कर रहे थे। वज़ीर-ए-आज़म ने लाइव स्टॉक के शोबे की कारोबारी खतूत पर तंजीम नौ और निजी शोबे के माहरीन की महारत के जरिए असलाहत पर अमल दरामद करने की भी मंजूरी दी। उन्होंने मवेशियों की बरामद के लिए खुसूसी फार्म कायम करने की हिदायत की। शहबाज शरीफ ने हिदायत की कि मुल्क से मुंह खुर की बीमारी के खात्मे के लिए मखसूस अहदाफ पर मुश्तमिल लाहे अमल 2 हफ्तों के अंदर पेश किया जाए। इजलास को बताया गया कि पाकिस्तान में तकरीबन 24 करोड़ 50 लाख मवेशी हैं, जिनकी मालियत का मजमू तखमीना 55 खरब रुपये है। इजलास को मवेशियों और गोश्त की बरामदात बढ़ाने के लिए हुकूमती इकदाम से भी आगाह किया गया। इन इकदाम में जानवरों में पाई जाने वाली बीमारियों की निगरानी और तशखीस, मुंह खुर की बीमारी से महफूज जोन्स का क्याम, वैक्सीनेशन समेत बीमारियों की डिजिटल निगरानी, बरामदी मयार के फॉर्म और बैन अल-अक़वामी सेहत और हलाल सर्टिफिकेट्स का निज़ाम शामिल हैं। नायब वज़ीर-ए-आज़म, वज़ीर-ए-खारजा इसहाक डार, वज़ीर-ए-दिफ़ा ख्वाजा मोहम्मद आसिफ और चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सईद आसिम मुनीर ने सऊदी अरब के दारुलहुकूमत रियाद में मक्का मुश्तरका दिफाई माहदे के तहत कायम तजबीराती सियासी और दिफाई कमेटी के हंगामी इजलास में शिरकत की। इजलास में रिटायर्ड लेफ्टिनेंट जनरल नौमान महमूद की मक्का इतिहाद बराए दिफा के पहले सेक्रेटरी जनरल के तौर पर तकर्रर की मंजूरी दी गई। इजलास में मक्का मुकरमा और मदीना मुनव्वरा के मुकद्दस शहरों को निशाना बनाने की कोशिश और सऊदी अरब के खिलाफ मुसलसल हमलों की शदीद मजम्मत की गई। पाकिस्तान, तुर्की और सऊदी अरब ने ताज़ा तरीन इलाकाई सूरत हाल पर तबादला ख्याल करते हुए इलाकाई अमन इस्तेहकाम के लिए करीबी तआवुन जारी रखने का आज़म जाहिर किया। इजलास में पाकिस्तान ने सऊदी अरब के साथ गैर मुसलसल यकजहती का इजहार करते हुए ममलकत की खुद मुख्तारी, इलाकाई सालमियत और सलामती के लिए अपनी मुकम्मल हिमायत का इजहार किया। पाकिस्तान ने खित्ते में पायदार अमन व इस्तेहकाम के हसूल के लिए हर मुमकिन कोशिशें जारी रखने के अज़्म का अदा भी किया। अक़्वामे मुत्तहिदा के सेक्रेटरी जनरल एंटोनियो गुतेरेस पाकिस्तान के 3 रोज़ा सरकारी दौरे पर इस्लामाबाद पहुंच गए हैं। वो ये दौरा नायब वज़ीर-ए-आज़म इसहाक डार की दावत पर कर रहे हैं। इस्लामाबाद आमद पर कायम मकाम सेक्रेटरी खारजा नबील मुनीर ने अक़्वामे मुत्तहिदा के सेक्रेटरी जनरल का खैर मकदम किया। दौरे के दौरान अक़्वामे मुत्तहिदा के सेक्रेटरी जनरल, सदर, वज़ीर-ए-आज़म, नायब वज़ीर-ए-आज़म और चीफ ऑफ डिफेंस फोर्सेज समेत पाकिस्तानी क़यादत से मुलाकातें करेंगे। अक़्वामे मुत्तहिदा के सेक्रेटरी जनरल पाकिस्तान और भारत के लिए अक़्वामे मुत्तहिदा के अस्करी मुबस्सिर ग्रुप के सदर दफ्तर का दौरा करेंगे और कुदरती आफात से पैदा होने वाली सूरतेहाल के इदारे NDMA में एक हंगामी इजलास में भी शिरकत करेंगे। एंटोनियो गुतेरेस की दीगर मसरूफियात भी होंगी, जिनके दौरान कसीर जहती निज़ाम की मजबूती और बैन अल-अक़वामी अमन सलामती के लिए पाकिस्तान की कोशिशों समेत आफात से निपटने की तैयारी और पेश की इंतबाह के हवाले से उसकी पेशरफ्त को उजागर किया जाएगा। पाकिस्तान ने बैन पार्लिमानी यूनियन की एग्जीक्यूटिव कमेटी की रुकनीत के लिए बांग्लादेशी उम्मीदवार की मुकम्मल हिमायत की है। यह हिमायत तंजानिया के शहर उरूशा में 153वें बैन पार्लिमानी यूनियन असम्बली के मौके पर मुनक़िदा एशिया बहरुकाहल ग्रुप के इजलास के दौरान की गई। बांग्लादेश की नुमाइंदा जहरत अदीब चौधरी अक्सरियती वोट हासिल करके बैन पार्लिमानी यूनियन की एग्जीक्यूटिव कमेटी की रुकन मुंतखब हुई। चेयरमैन सेनेट सैयद यूसुफ अगिलानी ने बांग्लादेशी वक्त को मुबारकबाद देते हुए कहा कि पाकिस्तान बांग्लादेश के साथ पार्लिमानी रवाबित को मजीद मजबूत बनाने का ख्वाहिशमंद है। ये खबरें आप रेडियो पाकिस्तान से सुन रहे हैं। وزیر دفاع خواجہ آصف نے کہا ہے کہ ریاست اور خیبر پختونخوا کے درمیان مسئلہ سیاست نہیں بلکہ دہشت گردی ہے اور صوبے کی سلامتی کی صورتحال سے متعلق حقائق کا جائزہ لینا چاہیے۔ ایکسپریس پوسٹ میں انہوں نے کہا کہ گزشتہ 2 برس کے دوران خیبر پختونخوا میں دہشت گردی کے تقریباً 6,200 واقعات میں 1,200 افراد جاں بحق ہوئے جبکہ افغان شہریوں نے 37 خودکش حملے کیے۔ خواجہ آصف نے کہا کہ ریاست کی پالیسی مذاکرات کی بجائے کارروائی کے ذریعے دہشت گردوں کا خاتمہ کرنا ہے۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ پیٹرولیم ڈویژن کی جانب سے جاری اعلامیے کے مطابق ہائی اسپیڈ ڈیزل کی قیمت میں 1.88 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 397.76 روپے فی لیٹر ہو گئی ہے۔ پیٹرول کی فی لیٹر قیمت 88 پیسے کے اضافے کے ساتھ 393.64 روپے مقرر کی گئی ہے۔ پاکستان میڈیکل اینڈ ڈینٹل کونسل نے واضح کیا ہے کہ بیرون ملک میڈیکل یا ڈینٹل تعلیم اداروں میں داخلے کے خواہش مند پاکستانی طلبہ کے لیے میڈیکل اینڈ ڈینٹل کالج ایڈمیشن ٹیسٹ پاس کرنا لازمی شرط نہیں ہوگی۔ توقع ہے کہ غیر ملکی اداروں میں داخلے کے لیے آزمائشی امتحان کی شرط ختم کرنے کے فیصلے سے بیرون ملک میڈیکل اور ڈینٹل تعلیم حاصل کرنے کے خواہش مند پاکستانی طلبہ کو سہولت ملے گی۔ غزہ کے علاقے المواسی پر اسرائیلی ڈرون حملے میں 1 فلسطینی شہید اور 5 زخمی ہو گئے ہیں۔ طبی ذرائع کے مطابق 2023 سے غزہ میں جاری اسرائیلی جارحیت کے نتیجے میں اب تک 74,243 فلسطینی شہید جبکہ 1,75,232 زخمی ہو چکے ہیں۔ ارضیاتی تنوع کا عالمی دن آج منایا جا رہا ہے۔ دن کا مقصد کرۂ ارض پر تمام جانداروں کی بہتری اور خوشحالی کے لیے غیر جاندار قدرتی عناصر کی اہمیت سے متعلق لوگوں میں آگہی پیدا کرنا ہے۔ اس سال دن کا موضوع ہے ارضیاتی تنوع ہماری دہلیز پر۔ غیر جاندار قدرتی عناصر میں چٹانیں، پہاڑ، معدنیات، آبی ذخائر، سورج کی روشنی، ارضیاتی مناظر، ہوائیں، بادل اور گلیشیئرز شامل ہیں۔ 19 سال سے کم عمر خواتین کی T20 سے افریقی سیریز کا 4th میچ آج پاکستان اور بنگلہ دیش کے درمیان فیصل آباد میں کھیلا جائے گا۔ میچ دن 10 بجے شروع ہوگا۔ سری لنکا کی کرکٹ ٹیم پاکستان کے خلاف 3 T20 بین الاقوامی میچوں کی سیریز کھیلنے کے لیے اسلام آباد پہنچ گئی ہے۔ ٹیم کی قیادت کوسل مینڈس کر رہے ہیں۔ سیریز کے تینوں میچ رواں ماہ کی 9، 11 اور 13 تاریخ کو راولپنڈی کرکٹ اسٹیڈیم میں کھیلے جائیں گے۔ T20 سیریز کے بعد 7 میچوں کی 1 روزہ سہ افریقی سیریز اس ماہ کی 18 سے 31 تاریخ تک کھیلی جائے گی، جس میں پاکستان، سری لنکا اور انگلینڈ کی ٹیمیں حصہ لیں گی۔ سہ افریقی سیریز کے پہلے 3 میچز راولپنڈی میں جبکہ فائنل سمیت بقیہ 4 میچ قذافی اسٹیڈیم لاہور میں کھیلے جائیں گے۔ سہ افریقی سیریز کے بعد سری لنکا کی ٹیم پاکستان کے خلاف 2 ٹیسٹ میچز بھی کھیلے گی۔ موسم، محکمہ موسمیات کی پیشگوئی کے مطابق اگلے 12 گھنٹوں کے دوران خیبر پختونخوا، گلگت بلتستان، کشمیر، خطہ پوٹھوار، اسلام آباد اور بالائی پنجاب میں مطلع جزوی طور پر ابر آرود رہنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ ملک کے دیگر علاقوں میں موسم گرم اور خشک رہے گا۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد اور پشاور 24 ڈگری سینٹی گریڈ، لاہور 26، کراچی 28، کوئٹہ 17، گلگت 22، مری 13 اور مظفر آباد 20 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیشگوئی کے مطابق سری نگر، جموں، لہ، پلوامہ، اننا ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آرود رہنے اور بعض مقامات پر گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہ مولہ میں 12 ڈگری سینٹی گریڈ، جموں 23، لہ 4 جبکہ اننت ناگ اور شوپیاں میں 13 ڈگری سینٹی گریڈ۔ اہم خبروں کا خلاصہ ایک مرتبہ پھر۔ وزیر اعظم نے مویشیوں کی برآمدات میں اضافے کے لیے خصوصی فارمز کے قیام کی منظوری دی ہے۔ پاکستان نے سعودی عرب کی خود مختاری، علاقائی سالمیت اور سلامتی کے لیے اپنی مکمل حمایت کا اظہار کیا ہے۔ اقوام متحدہ کے سیکرٹری جنرل پاکستان کے 3 روزہ سرکاری دورے پر اسلام آباد پہنچے ہیں۔ چیئرمین سینٹ نے کہا ہے کہ پاکستان بنگلہ دیش کے ساتھ پارلیمانی روابط مزید مستحکم بنانے کا خواہش مند ہے۔ غزہ پر اسرائیلی ڈرون حملے میں 1 اور فلسطینی شہید ہو گیا ہے۔ 19 سال سے کم عمر خواتین کھلاڑیوں کی سہ افریقی T20 سیریز میں آج پاکستان اور بنگلہ دیش فیصل آباد میں مد مقابل ہوں گے۔ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیے کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
2: For latest news headlines, after every 1 hour, tune in to FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: اور جناب اس وقت ہمارے ساتھ بڑے ہی خاص مہمان موجود ہیں اور آج کے ہمارے پروگرام میں جنہوں نے ہمیں جوائن کیا ہے, سید حمزہ فیض ہمارے ساتھ ہیں اور عمیر ساجد ہمارے ساتھ ہیں. ان سے گفتگو کا سلسلہ چلے گا. یہ بیسیکلی دونوں ہی از اے ینگ بزنس انٹرپرینور اور مختلف بزنسز کے اندر ہیں. تو ہم گفتگو کا سلسلہ عمیر بھائی آپ سے شروع کریں گے, اپنا حمزہ بھائی آپ سے شروع کریں گے. آپ بیسیکلی کار بزنس کرتے ہیں, امپورٹڈ کار کا, ایک جی آپ امپورٹڈ کارس کا بزنس کرتے ہیں. تو میں یہ چاہوں گا کہ پہلے تو آپ کو ویلکم, ریڈیو پاکستان میں آپ کو خوش آمدید کہتے ہیں. کیسے ہیں آپ؟
1: ٹھیک سر, تھینک یو سو مچ فار دس آنر.
0: سر ریڈیو پاکستان ایف ایم 101 پہ آج ہمارے آپ مہمان ہیں. عمیر بھائی بہت بہت شکریہ آپ کا بھی, تھینک یو سو مچ. آپ کی آمد کا بہت شکریہ. آپ دونوں ینگ بزنس انٹرپرینور ہیں, ماشاء اللہ اپنی فیلڈ میں بزنس کر رہے ہیں, اور یہ بڑی موٹیویشن ہوتی ہے کہ آپ پاکستان میں کی گروتھ میں اپنا رول ادا کر رہے ہیں. سو ایز اے بزنس انٹرپرینور, ایز اے ینگ بزنس انٹرپرینور, سو کیسا چل رہا ہے جی سلسلہ عمیر بھائی بزنس؟
2: جی فرحان بھائی الحمد للہ چل رہا ہے, بہت اچھا چل رہا ہے. بٹ جو اوور آل ہماری آج کل جو پاکستان میں جو سچویشن چل رہی ہے اس کو تھوڑا سا اس سے بزنسز تو سبھی
0: چیلنجز ہوئے ہیں.
2: ٹھیک, بٹ یہ کہ الحمد للہ
0: زبردست. اچھا عمیر مجھے یہ بتائیے کہ یو آر اے ینگ بزنس انٹرپرینور, آپ کو کیسے آئیڈیا آیا کہ آپ نے بزنس ہی کرنا ہے اور آپ اپنی ہی پروڈکٹ جس کی آپ سیل بھی کرتے ہیں, مارکیٹنگ بھی کرتے ہیں, مینوفیکچرنگ بھی کرتے ہیں, یہ ساری چیزیں ملا کے جب آپ کر رہے ہوتے ہیں, سو آپ کے بہت سے چیلنجز تو ہوتے ہی ہوتے ہیں, بٹ آئیڈیا کیسے جنریٹ ہوا کہ یار میں نے بزنس ہی کرنا ہے؟
2: جی فرحان بھائی بالکل ایسے ہی ہے, چیلنجز از دا پارٹ آف بزنس. اور جب بیسیکلی میں ایجوکیشن اپنی اسٹڈی سے فری ہوا تو اسٹارٹنگ میں ایک ہی اپنے مائنڈ میں تھی کہ یار میں نے بزنس ہی کرنا ہے.
0: ٹھیک ہے,
2: ایک تو الحمدللہ یہ کہ فیملی بیک گراؤنڈ بزنس تھا, والد صاحب بزنس مین ہیں اور بڑے بھائی بھی بزنس کرتے ہیں, اور ایک موٹیویشن فیملی موٹیویشن یہ ایک تھی میرے پاس.
0: ٹھیک,
2: سیکنڈلی اب یہ تھا کہ لائن کون سی چوز کرنی ہے.
0: ٹھیک,
2: اور اس میں پاکستان میں رہتے ہوئے ایک ہی جو کنسیپٹ تھا مائنڈ میں وہ یہی تھا کہ یار ڈفرینٹ پروڈکٹس کو پاکستان میں خود سے مینوفیکچر کرنا ہے.
0: ٹھیک ہے,
2: سو الحمد للہ آفٹر 5 ایئرز آج ہم اس پوائنٹ پہ ہیں کہ وی آر دا اونلی ون ان پاکستان جو کہ پاکستان وہ چیزیں مینوفیکچرنگ کرتے ہیں جو پاکستان میں صرف ہم بنا رہے ہیں.
0: زبردست,
2: امپورٹرس تو ہیں بٹ وہ ایسی ڈیفیکلٹ پروڈکٹس ہوتی ہیں اور یونیک پروڈکٹس ہوتی ہیں, ہم کیونکہ ڈیل ہی صرف یونیک پروڈکٹس ہیں.
0: آپ کی جو پروڈکٹ ہیں وہ ٹارگیٹ ٹریڈنگ کے نام سے بھی کمپنی ہے, جس میں آپ جو کچھ پروڈکٹ کا بتا دیں تاکہ ہم لوگوں سے وہ بھی.
2: جی بالکل فرحان بھی, ہم بنا رہے ہیں ٹیبل ٹاپ واٹر ڈسپینسر ہے, پاکستان میں ہم نے 2022 میں لانچ کیا تھا, ایک یونیک پروڈکٹ تھا پاکستان کے لیے. اس کے بعد ہمارا ایک ملٹی پرپز واٹر باٹل ہینڈل ہے جو کہ ہم 90 لیٹر واٹر باٹل کو اٹھانے کے لیے بیسیکلی ہم نے وہ بنایا تھا. ایک ٹریڈیشنل تو پاکستان میں چل رہا تھا جی, سنگل ہینڈل تھا, اس سے وہ کیری کرنے سے باٹل جو ہے وہ ٹلٹ ہو جاتی تھی, بٹ ہم نے جو بنایا یہ ملٹی پرپز.
0: ٹھیک ہے, زبردست.
2: اس کے علاوہ یہ کہ ایک مینول واٹر پمپ ہے, ہم نے آج سے 1 سال پہلے لانچ کیا پاکستان کی مارکیٹ میں, اینڈ اسٹل وی آر دا اونلی ون ان پاکستان جو کہ مینوفیکچرنگ کر رہے ہیں.
0: زبردست.
2: اس کے علاوہ واٹر باٹل نوزل ہے اور ملٹی پرپز وال ماؤنٹڈ ہولڈر ہے.
0: زبردست.
2: آل دیز پروڈکٹس آر بیسیکلی ہاؤس ہولڈ پروڈکٹس.
0: اچھا مزے کی بات یہ ہے کہ یہ پوچھنے کا مقصد میرا اس لیے ہے کہ اٹس اے آنر فار اس کہ ہمارے جو کمپیٹیٹر ہے وہ چائنا ہے. چائنا بھی پروڈکشن کر رہا ہے بہت سی پروڈکٹ کی, لیکن پاکستان کے اندر رہتے ہوئے خود ہی پروڈکشن کرنا, خود ہی اس کو مینیج کرنا اور کمپٹیشن کو کمپیٹ کرنا, ماشاء اللہ بڑی بڑی بات ہوتی ہے کہ آپ چیلنجز کو ایکسیپٹ کرتے ہوئے آپ ماشاء اللہ بہت اچھے طریقے سے کام کو کر رہے ہیں. تو اٹس اے آنر, آنیسٹلی اسپیکنگ اٹس اے گریٹ آنر. شاہ جی کیسے ہیں آپ؟
1: سر ٹھیک ہے الحمدللہ,
0: خیریت سے ہیں. اچھا جی میں آپ سے چونکہ جاننا چاہوں گا, آپ امپورٹڈ کارس کا بزنس کرتے ہیں, ہمارے بہت سے دوست ہیں گاڑیاں لینا چاہتے ہیں, گاڑیاں لینے سے پہلے بہت سے کوشچنز ہوتے ہیں کہ یار کون سی گاڑی لیں, گاڑی لینے سے پہلے کن چیزوں کو دیکھنا بڑا امپورٹنٹ ہے, اور خاص طور پہ امپورٹڈ کار اگر خریدیں.
1: سر امپورٹڈ کارز میں سب سے پہلے جو ہے اس کو آپ آکشن شیٹ جو ہے اس کو لازمی دیکھیں اور اسے ویریفائی کروائیں.
0: ٹھیک ہے,
1: یہاں پہ کافی چینلز موجود ہیں جن سے آپ اس کو ویریفائی کروا سکتے ہیں.
0: ٹھیک ہے,
1: ڈائریکٹ جاپان سے اس کی جو ہے ڈیٹیل لیں.
0: ٹھیک,
1: اس کو ویریفائی کر کے پھر اسے بائی کریں.
0: ٹھیک ہے,
1: ایز سچ کسی پہ آپ بلیو نہ کریں.
0: ٹھیک ہے, یعنی کہ آکشن شیٹ, کوئی بھی گاڑی ہو, کوئی بھی ماڈل ہو,
1: کوئی بھی گاڑی ہو, اس کو لازمی ویریفائی کروائیں اور اس کے بعد آپ لیں.
0: ठीक है, ऑक्शन शीट ले ली और उसे आपने वेरीफाई कर ली कि गाड़ी जेन्युइन है, फिर उसके बाद नेक्स्ट स्टेप क्या होना चाहिए?
1: नेक्स्ट स्टेप सर, वो आपने ऑक्शन शीट जब वेरीफिकेशन कर ली तो फिर नेक्स्ट स्टेप जो है वो तो फिर इजी हो जाता है, जस्ट पेमेंट्स वगैरह का ही है।
0: ठीक
1: है, पेमेंट भी मैं यही कहूँगा।
0: आप ये बात करें जो नई गाड़ी बिल्कुल इम्पोर्टेड कार है
1: जी, न्यू जो जापानीज कार है,
0: ठीक है,
1: बेसिकली तो ये यूज्ड ही आती हैं।
0: ठीक है,
1: इस वजह से फिर इनकी जो है ऑक्शन शीट वेरिफिकेशन करवाना जरूरी है।
0: ठीक है, वो ठीक है,
1: उसको लाजमी करवा कर दें।
0: राइट, अच्छा जो गाड़ियाँ आप यहाँ से परचेज करते हैं, जो पाकिस्तान में ऑलरेडी आ चुकी हैं और मार्केट से परचेज करने जाते हैं जापानीज कार, उन गाड़ियों को कैसे चेक किया जा सकता है, उसकी क्या बुनियादी चीज़ें चेक करनी होती हैं?
1: उसमें सर आप जो है उसका इंजन और सस्पेंशन,
0: ठीक है,
1: ये चेक करें, उसके एयर बैग्स वगैरह होते हैं,
0: ठीक है,
1: उसको मस्ट चेक करें, और बाकी सर बॉडी में तो फिर जो यहाँ लोकल कार होती है उसमें कुछ ना कुछ इश्यूज़ होते हैं, वो तो माइनर्स होते हैं, उसका ऐसा इशू नहीं है, लेकिन एयर बैग्स वगैरह जो हैं उसको लाजमी वेरीफाई करें।
0: एयर बैग कैसे चेक होते हैं?
1: एयर बैग सर स्कैनर होता है, उससे चेक हो जाते हैं।
0: ठीक है
1: जी,
0: यानी वो स्कैनर जो है वो तो अब नॉर्मली मैं गाड़ी खरीदने जाऊंगा, मेरे पास तो स्कैनर होगा नहीं, मैं तो गाड़ी को देखूंगा
1: जी
0: ना,
1: जी
0: तो वो स्कैनर,
1: वो सर स्कैनर हम भी प्रोवाइड करते हैं।
0: अच्छा ठीक है,
1: डिफरेंट वर्कशॉप्स वगैरह हैं लाहौर में जो प्रोवाइड करते हैं।
0: ठीक है,
1: उनकी कुछ फीस होती है स्कैनर की।
0: अच्छा,
1: वो आपको मैकेनिकली इलेक्ट्रिकली कार की ईच एंड एवरीथिंग जो एग्जैक्ट पोजीशन है वो बता दें।
0: यानी आप कह रहे हैं कि पहले जब आप मार्केट से जापानीज कार लेने लगे उसके एयरबैग्स चेक करने होंगे, बॉडी की कंडीशन चेक करनी होगी, और टायर्स इंजन तो है ही है।
1: हाँ जी, इंजन।
0: अच्छा, अगर कुछ कंपनीज हैं जो कि एवेल्यूएशन कर देती हैं, जो आप एवेल्यूएट कराना चाहें गाड़ी की कंडीशन, उसकी पूरी शीट बना देते हैं, इज दैट ओके? वो भी ठीक है
1: जी, वो भी ठीक है सर।
0: यानी वो पूरी गाड़ी का बायोडाटा,
1: वो भी पूरी, वो जो आपको पाकिस्तान में ऑक्शन शीट प्रोवाइड कर देते हैं जो उसकी करंट कंडीशन होती है।
0: कुछ लोगों को तहफ़ात होते हैं, वो कहते हैं कि यार ये जो कंपनीज ठीक काम नहीं करती यार, ये गाड़ी की सही एवेल्यूएट नहीं करती, कोई इशू हो जाता है, ऐसा होता है कि?
1: ऐसे सर चांस होते हैं, वो बिकॉज इस वजह से होते हैं, कुछ कंपनीज ने जो रखे हुए हैं वो अपने जो उनके स्टाफ वगैरह, कुछ उनका एक तो इतना एक्सपीरियंस नहीं है
0: राइट,
1: कि वो चीज़ों को जज कर सकें, तो उसमें कुछ ना कुछ इशूज़ आ जाते हैं जो उनकी वजह से फिर आगे जो एंड यूज़र है उसको फेस करना पड़ता है बात।
0: अच्छा, अब जो गाड़ी इंपोर्ट हो रही है किस मॉडल तक इंपोर्ट हो रही है?
1: सर अभी फ़िलहाल एक ऑटो पॉलिसी आनी है,
0: ठीक है,
1: एक्सपेक्टेड है कि एज सून एज पॉसिबल आ जाए, लेकिन अभी सर जो आ रही हैं वो गाड़ियाँ जो जापान में ऑक्शन शीट वाली जो गाड़ियाँ हैं ग्रेट वाली हैं, और वहाँ से सर उनके इंस्पेक्शन होकर इंस्पेक्शन पर जो अप्रूव हो रही हैं वो गाड़ियाँ आ रही हैं, एक्सीडेंटल तो अभी फ़िलहाल आ ही नहीं रही।
0: बिल्कुल ठीक है, और गाड़ी लेनी किससे चाहिए, मतलब आप मुख्तलिफ जो प्लेटफॉर्म्स बने हुए हैं, वेबसाइट्स बनी हुई हैं, या किसी शोरूम से लें, कहाँ से लेनी चाहिए, रिकमेंडेड क्या है? और मैं आपसे ना अभी हमने न्यूज़ ब्रेक के जर्नी जाना है, आपसे ये भी पूछा है कि प्राइस रेंज में कौन सी गाड़ी है, पहले आप ये सवाल का जवाब दें कि जी लेनी किससे चाहिए गाड़ी?
1: गाड़ी सर ऑथराइज डीलर से लेनी चाहिए,
0: ठीक है,
1: और जो है डिफरेंट जो ऐप्स हैं उनसे भी आप ले सकते हैं, लेकिन आप अपनी जो है वेरिफिकेशन पूरी करें, और मेरे ख्याल से आपको गाड़ी बैंकिंग चैनल के थ्रू लेनी चाहिए, कैश में आप डील ना करें, ना बाय करें ना सेल करें, आपको बैंकिंग चैनल से ही करना चाहिए।
0: बैंकिंग चैनल से
1: जी,
0: यानी इंस्टॉलमेंट में आप कह रहे हैं?
1: नहीं, लाइक मैंने कहा आप पेमेंट जो है वो बैंक के थ्रू करें।
0: अच्छा ठीक है,
1: आप अपने साइड पे सेफ
0: ओके,
1: हैं जी, और एग्रीमेंट वगैरह प्रॉपर हर चीज करवाएं, चाहे वो ऑथराइज डीलर है,
0: ठीक है,
1: चाहे वो आप एंड यूजर से ले रहे हैं,
0: मतलब आप कह रहे हैं पेमेंट्स आपने सिक्योर करनी चाहिए,
1: पेमेंट्स आप सिक्योर पेमेंट्स करें बैंक के थ्रू, और साथ आप एग्रीमेंट्स वगैरह जो होते हैं उसको,
0: और गाड़ी की ट्रांसफर भी आप,
1: ट्रांसफर तो सर आजकल बायोमेट्रिक है तो ऑन द स्पॉट।
0: राइट, बिल्कुल ठीक है जी। हमजा साहब, हमने न्यूज ब्रेक की जानी बढ़ना है, उसके बाद हम दोबारा लौट के आएंगे, उमैर भाई आपसे भी और हमजा साहब से भी कुछ सवाल मजीद करेंगे, खासतौर पर गाड़ियों की जो परचेजिंग है उसके हवाले से जो प्राइस लिमिट है क्या होनी चाहिए। न्यूज ब्रेक की जानी बढ़ेंगे, उसके बाद लौट के आएंगे, हमारे साथ है सुनते रहिए FM 101।

0: वो लम्हा, वो एक लम्हा, हाँ वही एक लम्हा जो उजलत में मुझे हाथ छुड़ाकर बहुत पीछे रह गया था, मैं उसी की तलाश में हूँ जाने कब से। वो लम्हा मुनफरिद था सबसे, वो एक लम्हा बहुत से लम्हों का हमराज था, वहीं से तो टूटा साज था। मैं उस साज को तेरी सांसों की लय से जोड़कर एक नई धुन बनाना चाहता हूं, मैं गुनगुनाना चाहता हूं। मैं एक बार से जीने का बहाना चाहता हूं, मैं मुस्कुराना चाहता हूं। वो लम्हा, क्या बात है हमीद गुल साहब, थैंक यू वेरी मच फॉर दिस ब्यूटीफुल नज्म, बहुत खूबसूरत आपने पोइट्री भेजी, बहुत अच्छा लगा, थैंक यू वेरी मच जी। एंड वक्त हो चुका है 1:21 FM 101 रेडी पाकिस्तान के लाहौर स्टूडियो से, आप सुन रहे हैं नाइट थेरेपी पे विद आरजे डॉक्स। और रात का ना यार टेम्पो होता है ना 12 से 2, फिर वो टेम्पो बना देता है ना, इस तरह का मूड खुद ही ऑटोमेटिकली बन जाता है। तो दिल करता है कुछ ऐसे सवाल पूछने के ना जो आपके रात के अक्सर अंदर थॉट्स चल रहे होते हैं। इट्स नॉट दैट कि आप संजीदा हों ऑल टाइम, बट कुछ लम्हों के तकाजे ये होते हैं कि आप संजीदगी से सोचना शुरू कर देते हैं। और मुझे लगता है इस लम्हे का तकाजा भी शायद मुझसे यही है कि कुछ संजीदा सी बात कर लूं मैं आपके साथ, कुछ सीख लूं, कुछ पूछ लूं, कुछ जान लूं। सो ऐसा नहीं है कि मैं हंसता नहीं हूं, मैं रात देश में भी हंस पैना, मैं शुगर लगाता हूँ, पूरा लगाता हूँ, आहिस्ता आहिस्ता जो है ना थोड़ा थोड़ा ज़रा टेम्पो बन जाएगा मेरा। सो जी, वी आर टॉकिंग अबाउट ट्रस्ट, एतमाद। ट्रस्ट क्या होता है? वो जिसको बनाने के लिए आपको लंबा सफ़र तय करना पड़ता है। एक बड़े लंबे सफ़र से गुजरने के बाद आते हैं और फिर सदियाँ भी कहने में लफ्ज़ों में लग जाती हैं, लेकिन एक्चुअली सदियाँ नहीं होती, बड़े लंबे लंबे दिन होते हैं। यू कीप थिंकिंग अबाउट अ पर्सन, यू कीप थिंकिंग अबाउट समथिंग कि यार किस तरह से ये बंदा मेरे पर ट्रस्ट कर ले और किस तरह से हमारा ताल्लुक अच्छा बन जाए। और फिर उसके बाद आपकी हर बात पे वो एतबार करने लगे और फिर वही चीज़ अचानक से टूट जाती है। तो मेरा क्वेश्चन ये नहीं है टूटती है तो क्यों टूटती है, बनती है कैसे, बनेगी कहाँ कैसे, नहीं। आई वॉन्ट टू लर्न कि ये होता क्या है एतमाद, जो आप भी कर लेते हैं मैं भी कर लेता हूँ, क्या होता है। और इसके बारे में एक तो मैंने बात की, प्रिडिक्टेबल हो जाना किसी के लिए, और फिर ट्रस्ट। आई बिलीव ट्रस्ट इज ऑल्सो अनदर स्टोरी कि जहाँ पे वल्नरेबल होते हैं आप, किसी के सामने अपने आप को इस तरह से प्रेजेंट करते हैं जहाँ पे अनसेफ हो जाते हैं आप किसी के लिए, वो आपको हर तरह से चाहे तो नुकसान भी पहुँचा सकता है। नुकसान फिजिकली नहीं, इमोशनल डेंट ज़्यादा होता है जी। और फिर आप किसी के सामने इस तरह से एक्सपोज होते हैं, ये जानते हुए उसे हर चीज़ बताते हैं कि हाँ ये सब कुछ कर सकता है लेकिन मेरी बातें मेरे खिलाफ कभी इस्तेमाल नहीं कर सकता, और ये दुनिया के साथ जो भी करता होगा कम से कम मेरे साथ कभी झूठ नहीं बोलेगा, हमेशा मेरे साथ सच बोलेगा। सो व्हाट आई सी इन ऑल दीज थिंग्स, और जो मैंने अभी तक सीखा समझा उसमें मुझे ये नज़र आता है कि जहाँ पे आपको इमोशनल यानी जज्बाती तौर पर सेफ्टी फील हो, आपको तहफ्फुज का एहसास होने लग जाए किसी एक शख्स की मौजूदगी से, किसी एक शख्स के होने से, वहाँ पे शायद ट्रस्ट आता है। और हाँ जी, ट्रस्ट आ जाए तो फिर किराएदार से मोहब्बत हो जाती है। सागर का मैसेज है मेरे सामने 24/7 पे किया, कहते हैं अस्सलाम वालेकुम। वालेकुम सलाम सर, अगर एतमाद हो जाए तो किराएदार को भी अच्छा मालिकन से मोहब्बत हो सकती है, अच्छा है। आई लाइक इट। अच्छा जी, शमसा कवल है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, है तबार वो जज्बात है जो हमेशा आपको जलील जो आपको हमेशा जलील करवाता है। नो कमेंट्स, आई लाइक इट बाय द वे, आई लाइक इट। अच्छा जी, अच्छा ਨਸੀਬ ਤੇ ਪਾਵਣ ਲੰਬੀ ਜੁਦਾਈ ਅੱਗ ਲੱਗੇਗੀ। ਪਲੀਜ਼ ਸੌਂਗ ਕੇ ਬਾਅਦ ਇਹ ਸੌਂਗ ਭਾਈ ਇਸਕਾ ਲਗਾ ਦੇ, ਕੌਨ ਸਾ ਮੁਝੇ ਨਹੀਂ ਪੜ੍ਹਾ ਗਿਆ ਨਾ, ਯੇ ਥੋੜ੍ਹਾ ਸਾ ਕਲੀਅਰ ਕਰੇ, ਥੋੜ੍ਹਾ ਰੋਮਨ ਅੰਗਰੇਜ਼ੀ ਕੇ ਸਾਥ ਲਿਖ ਕੇ ਭੇਜੇ। ਔਰ ਬਾਰੀਆ, ਬਾਰੀਆ ਹੀ ਹੈ, BARIYA, ਇਹ ਆਪਕਾ ਨਾਮ, ਫਰੋਮ ਇਸਲਾਮਾਬਾਦ, ਸਲਾਮ ਵਾਲੇਕਮ। ਇਸਲਾਮ, ਕੈਨ ਯੂ ਟੈਲ ਮੀ ਦ ਮੀਨਿੰਗ ਆਫ ਯੂਰ ਨੇਮ ਐਂਡ ਡੂ ਕਰੈਕਟ ਮੀ ਅਗਰ ਮੈਨੇ ਇਸੇ ਸਹੀ ਪ੍ਰੋਨਾਊਂਸ ਨਹੀਂ ਕੀਆ। ਅਰਮਾਨ ਹੈ, ਯੇ ਸ਼ਹਿਰ, ਯੇ ਸਹਿਰ ਰਿਮਸ਼ਾ ਕੇ ਲੀਏ, ਯੇ ਸ਼ੇਰ ਰਿਮਸ਼ਾ ਕੇ ਲੀਏ, ਅੱਛਾ ਜੀ। ਮਾਨਾ ਕਿ ਵੋ ਮੇਰਾ ਯਾਰ ਨਹੀਂ ਹੈ, ਐਸਾ ਵੀ ਨਹੀਂ ਕਿ ਪਿਆਰ ਨਹੀਂ ਹੈ, ਭਜਨ ਉਹ ਸ਼ਾਦੀਸ਼ੁਦਾ ਹੈ, ਕਿਆ ਕਰ ਰਿਹਾ, ਕਿੱਧਰ, ਸ਼ੀ ਇਜ਼ ਮੈਰਿਡ ਮੈਨ, ਕਮ ਔਨ। ਉਹਦੇ ਕਾ ਅੱਛਾ ਰਾਹ ਚਲਤੇ, ਉਸਨੇ ਕਿਹਾ ਕਿ ਪਿਆਰ ਹੋ ਸਕਤਾ, ਤਾਂ ਚਲੋ ਮੁਝੇ ਵੀ ਹੋ ਹੀ ਗਿਆ ਫਿਰ, ਐਸੀ ਬਾਤ ਹੀ ਹੈ। ਹੈਲੋ, ਕਾਲ ਲੈਤੇ ਜੀ, ਹੈਲੋ,
1: السلام علیکم۔
0: وعلیکم السلام جی، کون صاحب ہے ہمارے ساتھ؟
1: میں جامشور سے حفیظ بات کر رہا ہوں۔ برادر کیا حال ہے؟
0: کیا حال ہے حفیظ بھائی؟ ٹھیک ہیں آپ؟ خیریت سے ہیں؟
1: اللہ کا شکر ہے۔ تقریباً 12:35 سے کال ملاتے ملاتے موبائل سن ہو گیا۔
0: اوئے ہوئے، بڑی معذرت جی۔
1: اور سنائے، کیسی طبیعت ہے آپ؟
0: اچھی طبیعت ہے، آپ بتائیں، کبھی کسی پہ اعتبار کیا؟
1: یار اعتبار، اعتبار کرنا بھی چاہیے اور اعتبار کو قائم بھی رکھنا چاہیے۔
0: اوکے،
1: کیونکہ اس کی میں میں کال کرنے پہ پتہ ہے کیوں مجبور ہوا؟
0: جی،
1: آپ کی جو سیکنڈ کالر تھی نا،
0: جی،
1: اس نے جو ایک مثال کے طور پہ جو فلسفہ بیان کیا، اس کے مطابق جو ہے نا، اس کے مطابق ٹرسٹ ہونا بھی چاہیے اور ٹرسٹ کو قائم بھی رہنا چاہیے، کیونکہ جس وجہ سے آپ کا ٹرسٹ ٹوٹ رہا ہے، اعتماد ٹوٹ رہا ہے، ٹھیک ہے نا، کیا پتا جس پہ آپ اعتماد کر رہے ہو وہ آپ کے دل کو جو ہے نا ٹھیس پہنچا رہا ہے، کیا پتا اس کی کوئی مجبوری ہو۔
0: بالکل ٹھیک،
1: یہ بھی تو ہو سکتا ہے نا کہ یار آپ جتنا اعتماد آپ اس کے اوپر کرتے ہو، وہ اگر وقتی طور پہ آپ کے اعتماد کو ٹیس پہنچاتا ہے، تو آپ کو بھی چاہیے کہ آپ یار وقتی طور جب ٹھنڈے دل سے آپ سوچو گے کہ یار ہو سکتا ہے اس کی بھی کوئی مجبوری ہو، جس کی وجہ سے جو ہے نا کہنا نہیں، تو یہ تو سوال ہی پیدا نہیں ہوتا کہ کسی بھی طریقے سے میرے اعتماد کو ٹیس پہنچائے۔ ہاں، تو بات یہ ہے نا، بس اللہ تعالیٰ جو ہے نا کہنا میں سب کو اپنے امان میں رکھے، باقی اعتبار کو جو ہے نا اتنا جلدی لا تعلقی اس سے نہیں کرنی چاہیے، کیوں، انسان ہے، انسان جب تک زندہ ہے،
0: بالکل،
1: اور آپ کا اس کے ساتھ ٹرسٹ بھی رہے گا، آپ کو اگر آپ اس کو نہیں، اگر آپ اعتبار توڑ بھی لو گے لیکن آپ اسے بھول نہ سکو گے۔
0: بالکل ٹھیک، بہت اچھی بات،
1: اسی لیے تو میں کہہ رہا ہوں نا کہ وہ کبھی کہتے ہیں نا کہ ابھی آپ نے تھوڑی دیر پہلے وہ میری پسندیدہ غزل چلائی تھی،
0: چلیں تو کٹ ہی جائے گا سفر،
1: ابھی تاروں سے کھیلو، چاند کی کرنوں سے اتلا،
0: صحیح،
1: ملے گی اس کے چہرے کی سحر، آہستہ،
0: کیا بات
1: ہے، آہستہ،
0: بہت
1: بڑی زبردست،
0: بہت
1: زبردست، بڑا زبردست، بس میری آواز اچھی نہیں ہے، نہیں
0: تو بہت اچھا، بہت اچھا، تھینک یو ویری مچ فار یور کال جی، بہت اچھا لگا آپ سے بات کر،
1: اوکے سر، اوکے، تھینک یو سو مچ، اوکے، اللہ حافظ۔
0: بہت اچھا لگا جی، بڑی اچھی بات کیا، اور اعتماد اور آگے پھر کہا کہ قائم بھی رہنا چاہیے۔ ماج بی نائس سانگ، الحمد للہ، تھینک یو ویری مچ جی۔ سر جی، آپ ہنستے وقت بہت کیوٹ لگتے ہیں، تھینک یو ویری مچ۔ ثنا، بیوٹیفل سانگ، فرح نے پسند کیا۔ اسما کوثر صاحبہ، اگین ویلکم بھیا، تھینک یو ویری مچ جی۔ زحان مغل، میں آپ کا کمبائن شو بہت مس کرتا ہوں، منڈے کو جو ہوا کرتا تھا ہے نا، میں خود بڑا مس کرتا ہوں یار، آپ دعا کریں بس۔ اچھا جی، اسی پیس میں رکھیے گا آج کا شو، آفٹر لانگ ٹائم آپ کا سولو شو سن کے اچھا لگ رہا ہے، تھینک یو ویری مچ۔ रेहान मिर्ज़ा, बहुत अच्छा टैलेंटेड हमारा इंटर्नी, और इज अ वेरी गुड स्पीकर, कहते हैं ये तो चांद निकल आया, क्या कहने, बहुत शुक्रिया। आज का शो आफ्टर लॉन्ग टाइम आपका सोलो शो सुन के अच्छा लग रहा है, थैंक यू वेरी मच रेहान मिर्ज़ा, बहुत अच्छा टैलेंटेड हमारा इंटर्नी, और इज अ